0: 90 दिनमै अङ्ग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
1: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अङ्ग्रेजी भाषा सिकेपछि अङ्ग्रेजी विषयमा 99% मद्दत गर्ने कक्षा, 6 डिग्रीसम्मको अङ्ग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अङ्ग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अङ्ग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र

0: विज्ञान विषयलाई सहयोग गर्ने
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
0: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्
1: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्रनगर छ सुर्खेत सम्पर्क मोबाइल 98486786556

आँसु सुख्छ तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ नाफा घाटाको हिसाब होइन बिरती मलाई केही चाहिँदैन तिमी हाँसे पुग्छ मात्र तिमी हाँसे पुग्छ सीआरबीटी 01300033340 सीआरबीटी 6042

रुदा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ। नाफा घाटाको हिसाब होइन बिरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300 33340 बिआरबीटी 6042 90 91

0: गरे नुनि के हो
1: आका या गुम हुन्छ
0: हुन्छ हुन्छ नि
1: बस कुरा गर्छ अहिले कु गरेर उ त भित्तामा पुऱ्याउँछ नि डाल थापाउँछ मान्छे हेर्दाखेरि 25 किलोको त कुरो 50 किलो गर्छ।

0: फुलको दोकानै छ कि क्या हो?
1: यो त थोरै मात्र हो, बाँकी आधा त ट्याक्सीमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: फुलै बनाइदिन्छु
0: के हो दिउँसो सपना।

त्यसको लागि लडा लड्दै मैले आफ्नो मायालाई पनि बिर्सेछु। धेरै कुरेछिन् उनले मलाई, तर समय नहो, समयसँग बढ्दै जाँदा उनको

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो, ठिक त्यस्तै करोडौं लाग्तीहरूले थिस्ता पनि जन उर्वरता दिन्छन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ र।

0: त्यो त आँखा देख्नु नि क्या हो?
1: आँखा यहाँ कुममा हुन्छ
0: अनि क्या हुन्छ नि
2: भत्ता कुरा गर्छ
1: अहिले कु गरेर उता भित्ता पुऱ्याउँछ नि दाल थापाउँछ मान्छे हेर्दाखेरि 25 किलोको छ कुरो 50 किलो गर्छ

0: फुलको दोकानै छ कि क्या हो?
1: यो त थोरै मात्र हो, बाँकी आधा त त्यहाँ छिमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: फुलै बनाइदिन्छु
0: नि। सफारी
2: सफारी त
3: के हो दिउँसो सपना?

त्यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालाई पनि बुझ्दैछु। धेरै कुरेछिन् उनले मलाई, तर समय नहो, समयसँगै बढ्दै जाँदा उनको अरूसँग नै बिहे भएछ।

मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ, नाफा घाटाको हिसाब होइन विरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300033340 सीआरबीटी 6042।

0: त्यो त आँखाले नुन क्या हो?
1: आँखा यहाँ कुम्म हुन्छ
0: अनि क्या हुन्छ नि
1: भर्ता कुरा गर्छ अहिले कु गरेर उता भित्ता पुऱ्याउँछ नि दाल थापाउँछ मान्छे हेर्दाखेरि 25 किलोको छ पुरा 50 किलो गर्छ।

0: हौ, फुलको दोकानै छ कि क्या हो?
1: यो त थोरै मात्र हो, बाँकी आधा त त्यहाँ छिमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: फुलै
0: बनाइदिन्छु
1: नि।
0: के हो दिउँसो जाउँ न?